صدق الله العلي العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين ربنا تقبل منا انك انت السميع العليم سب تعریف اللہ ہی کو لاحق ہے جو مالک ہے سارے عالم کا جو بڑا مہربان نہایت رحم والا ہے جو روز جزا کا مالک ہے ہم تیری ہی عبادت کرتے ہیں اور تجھ سے ہی درخواست کرتے ہیں तू हमको सीधा रास्ता दिखा रास्ता उन लोगों का जिन पर तुमने इनाम फरमाया न रास्ता उन लोगों का जिन पर तूने गज़ब किया और न उन लोगों का जो रास्ते से गुम हो गए।